0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: एक सहाबी ने, बल्कि इस रिवायत में यूं भी आता है कि हजूर पाक ने खुद भी सुना कि एक आदमी जो है उसने बैल जो होते हैं ना जी, उसके ऊपर उसने सामान लदा हुआ है और उसके बाद जनाब वो बड़ा, जैसे आप देखते हैं ना जी, ये तो हमारे देहातों में भी और शहरों में भी बल्कि आम होता है, अपना बैल गाड़ियां जिन्हें आप कहते हैं कि गाड़ी है और बैल बेचारे खींच रहे हैं, लेकिन बाल देहात में लोग बैल के ऊपर भी सामान लाद देते हैं। सामान लाद के जा रहे हैं तो बैल बोल पड़ा, कहा कि इन्ना लम नुखलक बेहाजा, इन्नी लम उखलक बेहाजा, कि मैं इसलिए तो पैदा नहीं किया गया कि मेरे ऊपर बोझ बर्दारी की जाए, कुलिक तो लिलहारा से, हम तो खेती बाड़ी के लिए अल्लाह ने हमें पैदा किया है कि हमसे हल चलाया जाए, हमसे वो काम लिया जाए जो खेती बाड़ी का होता है, ना कि हमसे वो काम लिया जाए जो ऊंट से और खच्चर से और गधा से लिया जाता है। तो जब बकरा आया तकल्लम तो लोग हैरान हो गए कि अल बकरा तो यह तकल्लम की एक गाय बैल बात कर रहा है। हुजूर ने फरमाया इन्नी ओ मिनु अभी बकरिन व उमर, मैं, मेरा ईमान है कि बकरा भी बात करता है और अबू बकर उमर का भी उस पर ईमान है रज़ी अल्लाह तआला अन्हुमा। तो ये अहादीसे मुबारक जो है ये भी सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु के शान में उतरी। और इसी तरह आप देखें हजरत अली का फैसला सुने रज़ी अल्लाह तआला अन्हु, हजरत अली सैयदना अली रजी अल्लाह तआला अन्हु हैदर करार शेर खुदा रजी अल्लाह तआला अन्हु ने फरमाया कि मन फज़लनी अला अबी बकरिन, कि जिस बंदे ने मेरी शान को अबू बकर की शान से बढ़ाया या किसी की शान को अबू बकर की शान से बढ़ाया, तो फरमाया कि अलैहि हद्दुल मुफ्तरी, जो इफ्तरा करने वाले की हद होती है 80 कोड़े, मैं उसको 80 कोड़े मारूंगा। कि अबू बकर से कौन अफजल हो सकता है, अल्लाह के नबी के बाद अगर अफजल है तो सैयदना अबी बकर रज़ी अल्लाह तआला अन्हु है। और ये इजमा है कि अफजल बाद नबी, हजूर सल्लल्लाहु अलैहि वसल्लम के बाद कायनात में अगर कोई अफजल है तो वो सैयदना अबी बकर रज़ी अल्लाह तआला अन्हु है, उसके बाद सैयदना उमर है, उसके बाद सैयदना उस्मान है, उसके बाद सैयदना अली है, उसके बाद अशराए मुबशरा है, उसके बाद असहाबे बदर हैं, असहाबे बदर के बाद असहाबे बैयत रिजवान हैं, उसके बाद शोद असहाबे उहद हैं, और उसके बाद जमी सहाबा रिजवान अल्लाह अलैहिम अजमाइन हैं। और ये बात अकीदे अहले सुन्नत वल जमात में है, यानी उस बंदे को अहले सुन्नत कहलाने का हक नहीं है जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बाद अबी बकर उमर की फजीलत का कायल ना हो। तो अल्लाह तबारक व तआला ने ये अजमत और ये शान जो था वो भी सैयदना अबी बकर रजी अल्लाह ताला अन्हु को अता फरमाए। और इसी भी ये आप अंदाजा करें कि सैयदना अबू बकर रजी अल्लाह ताला अन्हु, एक हदीस मुबारक में वाकया आता है कि एक दिन आमना के लाल सैयदना मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम जो है वो एक बाग में तशरीफ ले आए और आपने सहाबी को हुक्म दे दिया कि मेरे इस इहाते के अंदर मेरी इजाजत के बगैर कोई दाखिल ना। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम कुएं पे आगे बैठ गए, कुएं की मुंडेर पे, और अपनी टांगे मुबारक जो थी वो कुएं में डाल के ऐसे लटका के बेतकल्लफी से बैठ। थोड़ी देर गुजरी तो बाद में आने वाला कौन है अबू बकर, इजाजत मांगी, सहाबी ने आके अर्ज किया, आपने फरमाया लहू, फरमाया दरवाजा खोल दो, बबशिर बिल जन्नत, और जन्नत की खुशखबरी भी दे। तो अब हुजूर के बाद अगर आने वाला है तो वो भी अबी बकर रज़ी अल्लाह तआला, अल्लाह ने ये मकाम भी। और फिर उसके बाद हजरत उमर आए, हजरत उस्मान आए। अच्छा, खुदा की शान देखें कि हजरत अबू बकर जब आए तो हजूर के दाएं जानेब उसी मुंडेर पे जगह थी वहीं बैठ गए, हजरत उमर आए तो बाएं जानेब बैठ गए, हजरत उस्मान आए तो ये जगह खत्म हो गई थी तो वो कुएं की मुंडेर पे हजूर के सामने जाके बैठ गए। तो बड़े बड़े मुहद्दिसीन ने लिखा है कि अल्लाह को भी यही फैसला मंजूर था कि इसी तरह कब्र में अबू बकर उमर तो साथ हूं लेकिन उस्मान सामने जन्नतुल बकी गरकत में जाके दफन। तो अल्लाह तबारक व तआला को शायद फैसला भी इसी तरह मंजूर था। इसी तरह एक दफा हुजूर सल्लल्लाहु अलैहि वसल्लम कहते हैं कि हुजूर आए अल यमीन ही अभी बकरिन वाला यसारी ही उमर, حضور آ رہے ہیں اور دائیں ہاتھ آپ کے ابو بکر ہیں اور بائیں ہاتھ پہ آپ کے حضرت عمر ہیں اور حضور درمیان میں آ رہے ہیں. وہ کہتے ہیں حضور صلی اللہ علیہ وسلم جب ہم صحابہ میں آ گئے اور ہمیں فرمایا ہاکذا نبعث یوم القیامہ, اسی طرح ہم قیامت والے دن اٹھیں گے کہ میرے داہنے ابو بکر ہوگا اور میرے بائیں جو ہے وہ عمر ہوگا رضی اللہ تعالی عنہما. تو اللہ تبارک و تعالی نے یہ عظمت اور یہ مقام جو ہے وہ بھی سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ کو عطا فرما. اور اسی طرح دیکھیں علماء نے لکھا ہے اور صحابہ نے لکھا ہے, بڑی بڑی روایات میں موجود ہے کہ جب حضور کی وفات ہو گئی تو صحابہ گھبرا گئے, اور کیسے نہ گھبراتے, خاتم الانبیاء صلی اللہ علیہ وسلم کی وفات ہے. اب سب سے پہلے مسئلہ تو یہ پیدا ہو گیا کہ بھی حضور صلی اللہ علیہ وسلم کی وفات کے بعد دفن کہاں کیا جائے, یہ کوئی معمولی بات تو تھی نہیں. اور صحابہ کے لیے یہ زندگی میں پہلا واقعہ تھا کہ اللہ کے نبی کی وفات ہو جائے. صحابہ نے کوئی روزانہ تو کئی دفعہ تو انبیاء کی وفات نہیں دیکھی تھی کہ تجربہ ہو. صحابہ گھبرا گئے, پریشان ہو گئے, مشورہ شروع ہو گیا. بعد نے کہا کہ بھئی حضور صلی اللہ علیہ وسلم کو مسجد نبوی میں دفن کر دیتے, آپ نے یہ مسجد اپنے ہاتھوں سے بنائی ہے, اس سے اچھی جگہ کون سی ہو سکتی. بعد نے کہا بھی نہیں ایسا نہ کرو, بلکہ حضور کو یہاں سے لے جا کے مکہ شریف دفن کیا جائے, کیونکہ آپ کا مولد جو ہے وہ تو مکہ ہے اور پھر اللہ کا گھر ہے اور وہاں ایک نیکی کا اجر جو ہے وہ مئت الف ہے, ایک لاکھ ہے. حضور صلی اللہ علیہ وسلم تو بعد نے کہا کہ حضور صلی اللہ علیہ وسلم کو بیت المقدس دفن کیا جائے. یعنی مختلف آراء, صحابہ پریشان. تو اب سب صحابہ نے جب یہ پریشانی کا مسئلہ پیش ہوا تو سیدنا ابی بکر رضی اللہ تعالیٰ عنہ سے رجوع کیا گیا, ابا بکر آپ کا کیا فیصلہ ہے؟ آپ نے فرمایا کہ میں نے خود نبی علیہ الصلوۃ والسلام سے سنا ہے, ما قبض نبی الا دفن فی محلہ, کہ اللہ کے نبی جہاں وفات پائیں جہاں روح مبارک قبض ہو اسی جگہ دفن کیا جائے. کہا یہ حدیث رسول اللہ صلی اللہ علیہ وسلم ہے, لہذا اللہ کے نبی کا دفن جو ہے اسی جگہ ہوگا جہاں حضور صلی اللہ علیہ وسلم کی وفات ہوئی ہے, یعنی حجرہ عائشہ رضی اللہ تعالی عنہ میں. تو اس مسئلے کو بھی پورے صحابہ میں حل کرنے والے صرف سیدنا ابو بکر رضی اللہ تعالی. اب اسی طرح حضور صلی اللہ علیہ وسلم کے میراث کا مسئلہ کہ بھی حضور صلی اللہ علیہ وسلم کا میراث کیسے تقسیم کیا جائے, کیونکہ حضور صلی اللہ علیہ وسلم کے بیٹے تو فوت ہو گئے, حضور صلی اللہ علیہ وسلم کی بیٹیاں ہیں. اچھا, اور اللہ کی شان یہ ہے کہ حضور کی دو بیٹیاں بھی ام بی بی رقیہ ام گل وہ بھی فوت ہو گئیں, بی بی فاطمہ الزہرہ ہیں اور بی بی زینب کی بھی وفات جو ہے بعد میں قریب میں ہو گئی. تو اب حضور صلی اللہ علیہ وسلم کی جائیداد کیسے تقسیم ہو, سب صحابہ کے لیے ایک بڑا اہم مسئلہ ہے کہ میراث رسول اللہ کا. تو اللہ نے اس مسئلے کی حدیث بھی ابو بکر کے پاس تھی, حضرت ابو بکر نے آ کے فرمایا کہ میں نے حضور سے سنا ہے کہ

انہو اللہ راضی ہو گیا, سب کے لیے جنت ہے. لیکن یہ مزید شرف ہوتا ہے, مزید شان ہوتا ہے کہ جن کی جنت کی بشارت خود محمد مصطفیٰ فرمائے. حضور صلی اللہ علیہ وسلم مدینہ منورہ میں ایک صحابی انصاری کے باغ میں تشریف فرما ہے اور حضور اس دن تھوڑا آرام کرنا چاہتے ہیں. آپ نے خادم کو حکم دیا کہ کوئی آدمی میرے پاس نہ آئے جب تک کہ میں اذن نہ دوں, اجازت نہ. انہوں نے کہا ٹھیک. وہ جا کے دروازے پہ کھڑے ہو, تھوڑی دیر کے بعد حاضر ہوئے, کہا حضور سیدنا ابی بکر آئے ہیں, اجازت مانگتے ہیں, آپ کے پاس آنا چاہتے ہیں. آپ نے فرمایا فاضل لہو فبشر بالجنت, جاؤ ابو بکر کے لیے دروازہ کھول دو, آنے بھی دو, اجازت بھی دے دو اور بتلا دو کہ اللہ کے نبی فرماتے ہیں تو جنتی ہے, جنت کی خوشخبری دے. تھوڑی دیر گزری, فاستاذن عمر, حضرت عمر آئے, انہوں نے اذن مانگا. حضور نے فرمایا کہ اجازت بھی دے دو, بشر ہو بالجنہ, ان کو بھی جنت کی خوشخبری دے دو. اور اس کے بعد تھوڑی دیر گزری, صحابی کہتی ہیں جا عثمان, حضرت عثمان غنی آئے, حضور نے فرمایا بشر ہو بالجنت علی بلون تصیبہ, میرے عثمان کو جنت کی خوشخبری دے دو لیکن ایک امتحان پڑے گا ان پر, ایک مصیبت آئے. اور صحاب محدثین نے عجیب واقعہ لکھا ہے اس حدیث مبارک میں, وہ کہتے ہیں جب حضور صلی اللہ علیہ وسلم انصاری کے باغ میں تھے تو آپ کنویں پہ بیٹھے تھے, اور کنویں پہ حضور ایسے بیٹھے تھے آدمی کرسی پہ بیٹھتے ہیں نا ٹانگیں لٹکا کے, حضور کنویں کی مڈیر پہ بیٹھ گئے اور ٹانگیں مبارک کنویں کے اندر لٹکا لیں. جگہ ٹھنڈی ہوتی ہے, نیچے پانی ہوتا ہے, اوپر ہوا ہوتی ہے, تو ایک ٹھنڈک کا ماحول ہوتا ہے. حضور ایسے بیٹھ گیا بیت قلبی سے, حضرت صدیق آئے تو ساتھ بیٹھ گئے اسی طرح, کہ بھئی اب اگر میں بن کے بیٹھوں گا تو حضور کو بھی پھر بن کے بیٹھنا ہوگا نا میرے لیے, تو اسی طرح جلدی جلدی انہوں نے بھی ٹانگیں لٹکا دی تاکہ حضور کو تکلیف نہ کرنی پڑے. حضرت عمر آئے تو بائیں بیٹھ گئے, اب جب حضرت عثمان آئے تو ادھر جگہ بچی نہیں تھی, حضرت عثمان سامنے بیٹھے, کنواں تھا نا گول, تو اس کنارے پہ تو درمیان میں سرکار آ گئے, دائیں صدیق آ گئے, بائیں عمر آ گئے, اب یہ کنارہ تو جگہ ہی نہیں رہی, تو حضرت عثمان سامنے اسی طرح بیٹھے جیسے کہ حضور صلی اللہ علیہ وسلم بیٹھے تھے. تو اس پہ محدثین نے, علماء متاخرین نے لکھا ہے کہ قدرت کی طرف سے یہ اشارہ تھا کہ ابو بکر و عمر تو حضور کے ساتھ روضے میں ایسے ہوں گے لیکن عثمان سامنے دفن ہوں, ان کو تو روضے میں قرب ملانا جیسے حیات میں ملا اسی طرح روضہ مبارک میں بھی مل گیا. حضرت عثمان جنت البقیع میں دفن ہو. تو سیدنا عثمان رضی اللہ تعالیٰ عنہ یاد رکھیں, یعنی من العشرات المبشرہ, ان دس میں سے ہیں جن کو اللہ تبارک و تعالیٰ نے اپنے نبی کے زبان مبارک پہ جنت کی بشارت دے دی. اور یاد رکھیں ایک تو یہ بشارت ہے جیسے دس کو بھی دی, حضرت عثمان کو بھی ملی, اور ایک اس کے علاوہ بشارت. مدینہ منورہ میں ایک کنواں تھا جس کا نام تھا بئر رما, اور آج کل اس کا نام ہے بئر الجنہ. یہ مسجد قبلتین کی طرف اگر جائیں تو شمال میں وہ کنواں واقع ہے. تو یہ کنواں جو ہے ایک یہودی کی ملکیت تھا, اور وہ پانی بیچا کرتا تھا, اور خدا کی قدرت یہ ہے کہ مدینہ منورہ میں اور کوئی ایسا کنواں نہیں تھا جس کا پانی ٹھنڈا بھی ہو میٹھا بھی ہو. اس علاقے بئر رما کا, اس کا پانی بہت میٹھا بھی تھا ٹھنڈا بھی تھا اور بڑا اچھا پانی, اور وہ پانی ڈول کے حساب سے بیچتا تھا, اور اس زمانے میں غریب مسلمانوں کا خریدنا جو ہے بڑا مشکل. تو عام غریب مسلمان جو ہے وہ کھارا پانی جو بھی ہوتا بیچارے پی لیتے, اور جن کے پاس تھوڑے پیسے ہوتے تو بئر رما سے جا کے پینے کے لیے خرید لیتے. حضور صلی اللہ علیہ وسلم نے فرمایا ایک دن, آپ نے فرمایا کوئی ہے ایسا جس کو اللہ توفیق دے اور بئر رما جو ہے وہ خرید کر کے مسلمانوں کے لیے وقف کر دے تو اس کی جنت کا محمد مدنی ذمہ دار. حضرت عثمان کو پتہ لگا, حضرت عثمان اس یہودی کے پاس گئے, ابھی کنواں بیچتے ہو یہودی تھا اس کو پتہ تھا, یہ وقت سے فائدہ اٹھانے والی قوم ہے. یہودیت جو ہے صہیونیت جو ہے یہ بڑی یعنی تخریب کار مکار عیار ملعون ترین قوم ہے. ابھی دیکھا نہیں کیسے وقت سے فائدہ اٹھایا ہے کہ پورے اسلام کے ساتھ کفر کی ٹکر کرا رہے ہیں.
क्योंकि हर वक्त उन पर लानत पड़ती थी कि बच्चों को मार रहे हैं, 10 साल के बच्चों को शहीद कर रहे हैं, 4 साल के बच्चों को शहीद कर रहे हैं, 11 साल के बच्चे बच्चियों को शहीद कर रहे हैं, वो बेचारे पत्थर मार रहे हैं, उन पे जनाब वो गोले बरसा रहे हैं, तोपखाने बरसा रहे हैं, सारी दुनिया से लानतें पड़ रही थी। उन्होंने ऐसा हैराम कि भाई अब चलो इन सबको लड़ा दो, हम तो आराम से बैठे रहे ना। हर जगह जहां भी इस्लाम के खिलाफ कोई फितना होगा, चाहे वो फितना अकीदे में हो, वो फितना अमल में हो, सियासत में हो, उसके पीछे यहूदी का हाथ हो। तो वो बड़ा मक्कार था, उसको पता लग गया कि भाई हजरत उस्मान जो कुआं लेने आए हैं तो वजह तो है, आज से पहले तो कभी नहीं आए। तो उसने कहा कि जी मैं तो नहीं बेचना चाहता। उन्होंने कहा यार मेहरबानी करो। उन्होंने कहा नहीं जी नहीं, ये बहुत महंगा है, आप नहीं ले सकते हैं। तो कीमत बढ़ाते बढ़ाते बढ़ाते उस जमाने में 20,000 दिरहम उसने मांगा। आप सोच सकते हैं कि हजूर के जमाने में 20,000 की क्या हैसियत होगी। आज से 20 साल पहले देख लें 20,000 की क्या हैसियत। हजरत उस्मान ने कहा मैं 20,000 दिरहम भी देने के लिए तैयार। तो यहूदी राजी हो गया 20,000 दिरहम दे के। हजरत उस्मान ने वो कुआं खरीद लिया और हजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए कि या रसूल अल्लाह वो कुआं मैंने वक्फ कर दिया है मुसलमानों ने मदीना पे, मैंने वो कुआं खरीद लिया है, मेरी जन्नत की बिशारत तो कायम है। हजूर ने फरमाया हाँ बिल्कुल तुम्हारी जन्नत का वैसे मेरा। तो ये मकाम जो है ये भी सही है ना, उस्मान गनी रजी अल्लाह तआला अन्हु को मिला है और किसी को नहीं। और इसी तरह याद रखें कि गज़वाए जैशल उसरा यानी गज़वाए तबूक, उसका नाम जो है जैशल उसरा इसलिए रखा गया कि वो ऐन तंग दस्ती का आलम था और शिद्दत की गर्मी पड़ रही थी और फसल पके हुए थे, अभी फसल उतरा नहीं था। आपको पता है कि ज़रात वाले लोगों का फसल न उतरे तो उनके घर में क्या होता है। तो उस दौर में अल्लाह के नबी ने इरादा फरमा लिया कि हमने तबूक पे जाना है। और उसकी वजह यह थी दरअसल कि मुख्तलिफ कुफार ने उस दौर की जो सुपर पावर थी रूम, उनको जाके भड़काया कि भाई इस्लाम तो फैलता जा रहा है और तुम चुप करके बैठे हुए हो। उस दौर में ये दो बड़ी ताकतें होती थी, एक रूम और एक फारस। तो उस दौर में इनका जो है अपना मसला है अपना, तो उन्होंने जाकर उसको भड़काया कि भाई इस्लाम का गलबा हो रहा है हर जगह और इस्लाम फैलता चला जा रहा है, क्योंकि मक्का फतह हो गया, हुनैन फतह हो गया, ताइफ फतह हो गया और उसके बाद जो है फुतूहात इस्लामिया जो थी बढ़ती चली गई। तो उन्होंने जाके रूम को भड़काया, हालांकि उस वक्त रूम का बादशाह बड़ा माकूल था हिरक, और वो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की अजमत का कायल था लेकिन सारे आयान मुखालिफ थे। तो उसने मजबूर हो गया अपने वो दरा से कैबिनेट से उसने भी हुक्म दिया कि फौजें तैयार करो, हम मदीना पे चढ़ाई करते हैं। हजूर सल्लल्लाहु अलैहि वसल्लम को खबर मिली कि रूम हम पे चढ़ाई कर रहा है, तो हजूर ने ऐलान कर दिया कि नहीं हम जाके लड़ेंगे, रूम क्यों मदीने पे हमला करें। तो ये सियासत नबूवत थी कि अल्लाह के नबी ने ऐसा इरादा फरमाया, फरमाया कि फिर हम मदीने को क्यों मैदान जंग बनाए, अगर जंग ही लड़नी है तो खारिज मदीना क्यों ना लड़ी जाए। और दूसरी बात यह है कि हम दुश्मन को यह क्यों मौका दें कि हम कमजोर हैं, हम दुश्मन को यह क्यों ना वाजे करें कि अल्लाह ने हमें ताकत दी है, तुम क्या लड़ने आओगे, हम तुम्हारे मुकाबले पे आ रहे हैं। और यह पहला मौका है जिसमें हजूर सल्लल्लाहु अलैहि वसल्लम ने वाजे

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: पाकिस्तान पाकिस्तान सामान नाजरीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदर आपकी आवाज के स्टूडियो से बराह रास्त आपकी खिदमत में लेकर हाजिर है। मिले जुले पैगाम आ रहे हैं, अपने अपने तरीके सब जो है वो बात कर रहे हैं। छुट्टी का दिन है, धूप निकली हुई है, हवाएं भी चल रही हैं। इस वक्त हमारे साथ पाकिस्तान मुस्लिम लीग नवाज के चेयरमैन मोहतरम जनाब मास्टर याकूब साहब, जो कि हमारे फोरम का साथी भी हैं, हमारे साथ मौजूद हैं। मां साहब, आपको खुश आमदीद कहते हैं और कामयाब प्रोग्राम पर भी आपको मुबारकबाद देते हैं।
2: बहुत शुक्रिया, मैंने आपको फोन किया है कि मैं आपको भी मुबारकबाद दूँ कि कल हम जुमे को हमारे लिए बहुत बड़ा दिन था, आपकी तमाम मेहनतें जो हैं उनको कबूल किया गया है, आपकी जो कोशिश है उसको कबूल किया गया है और एम्बेसडर साहब ने आपको जो मेडल दिया है उस पर मैं आपको मुबारकबाद देना चाहता हूँ। राज साहब, आपने बहुत कोशिश की है कम्युनिटी के लिए, आपने बहुत कुछ सिखाया है, आप 50 साल से लगातार मेहनत कर रहे हैं और मेहनत करते जा रहे हैं, आपने एक जिंदगी का हिस्सा जो है इसमें डाल दिया है, तो इसलिए मैं समझता हूँ कि बिल्कुल हम आपके बजाना में कि आपको शील्ड मिली है और एम्बेसडर साहब का बहुत बहुत शुक्रिया कि उन्होंने आपको शील्ड दी है। ऐसा यही है आबादत, यही दीन और ईमान के काम आए दुनिया में इंसान के इंसान, तो आपने बहुत खिदमत की है, आप बहुत मदद कर रहे हैं, आप इंफॉर्मेशन दे रहे हैं, आप बच्चों की तालीम तरबियत कर रहे हैं, आप बल्कि बड़ों की तालीम तरबियत कर रहे हैं। आपका रेडियो जो है ये स्कूलिंग है हमारे लिए, ये थॉट ऑफ स्कूलिंग है, हम बहुत सीखते हैं इससे, हमें बहुत इंफॉर्मेशन मिलती है, हमें खबरें मिलती हैं, हमें तुरास क्रॉम्पा मिलती है, कुरान पाक का तर्जमा मिलता है, हमें नाते मिलती हैं, हमें क्या नहीं मिलता, हमें सब कुछ मिलता है, लेकिन जो कदर है वो कदरदानी करता है। तो मेरे ख्याल में बहुत ज़्यादा आपने अम्बेसी पर कई तनकीद भी करते हैं, लेकिन जो समझदार लोग होते हैं वो तनकीद को तस्लीम करते हैं। आज अम्बेसी साहब ने आपकी तनकीद को तस्लीम किया है कि तनकीद आपकी वाजिब थी और उन्होंने आपको शील्ड दी है योम आज़ादी के मौके पर। तो राय साहब, बहुत बड़ा काम है, मैं समझता हूँ कि कम्युनिटी के लिए भी ये तोहफा है, मेरे लिए भी तोहफा है क्योंकि मैं आपके कमेटी फॉर का मेंबर हूं, तो बहुत खुशी हुई है। अल्लाह ताला आपको और काम करने की तौफीक दे। ऐसा अगर इंसान ना जाने तो खुदा जरूर जानता है, नेकी को अगर इंसान नहीं जानता तो खुदा जरूर जानता है, और खुदा ही अल्लाह ताला ही लोगों के दिलों में डाल देता है कि ये काम करो और वो काम हो जाता है इंशाल्लाह। आपकी जो खिदमत है ये खामोश खिदमत है और नेचर इसको जानती है, अल्लाह रसूल जानते हैं कि ये बहुत बड़ा काम है कि किसी को तबलीग करना, अच्छे काम तबलीग करना, तो आप तो यहाँ पर डेनिश सोसाइटी जो है उसके बारे में तबलीग करते हैं, आप तो पाकिस्तान सोसाइटी के बारे में तबलीग करते हैं, आप तो इस्लाम के बारे में तबलीग करते हैं, लेकिन सिर्फ जाने लोग जाते हैं, जिन लोग नहीं माना उन्होंने पैगम्बरों को नहीं माना, उन्होंने नबी को नहीं माना, लेकिन आपका काम है काम करते जाना, इंशाल्लाह आपको तरक्की मिलेगी और हम आपके साथ हैं इंशाल्लाह। बड़ा दिल खुश हुआ है राय साहब, तो बहुत अच्छा है, योम आज़ादी की मुबारक हो, नबी पाक का मिलाद का महीना है आपका मुबारक हो, 150वीं कादिर रहमतुल्लाह की सालगिरह है, सब लोगों को मुबारक हो, मैं दिल के अग्रणी को सबको सलाम करता हूँ और मुबारकबाद देता हूँ। राय साहब, चलते चलते एक बात कर दूँ अगर जा सको तो।
1: जी मां साहब, बात जरूर करें।
2: राय साहब, कम्युनिटी जो है वो तरक्की करती है जिसमें डिसिप्लिन हो, जो कोई सीखे, जिस कम्युनिटी ने सीखना नहीं है उसने कोई तरक्की नहीं करनी। तो मैं बहुत सी बातें करने वाली हैं लेकिन हमारा प्रोग्राम था उसके बारे में थोड़ी बात करता हूँ। राज साहब, हम सुस्त हो जाते हैं, हम कुछ परवाह नहीं करते हैं, हमने बहुत से लोगों को मैसेज किया था तकरीबन हफ्ता दो हफ्ते पहले कि आपने इस तरीके को आजीज नहीं है, आपने आना है, तो डेंशू का असूल है कि जब भी कोई शादी की दावत हो, कोई प्रोग्राम हो, تو اس پر وہ واپس میسج کرتے ہیں کہ ہم آ رہے ہیں یا نہیں آ رہے, ہم آ سکتے ہیں, وی آر سوری. سوری کہنے سے کوئی بندے کا نقصان نہیں ہوتا, لیکن اگلا جو بندہ اس کو پتہ چل دیتا ہے کہ ہمارے 30 یا 40 مہمان ہیں, ان میں سے اتنے کم ہیں, تو 3 دن پہلے اطلاع دی جائے تو وہ اور لوگوں کو اپنی مرضی سے بلا سکتا ہے. ایک بات تو یہ ضروری ہے. دوسری بات ہے اس بندے کی یہ ذمہ داری بنتی ہے کہ جس کو کوئی میسج ملتا ہے اگر کوئی بلاتا ہے تو اس کو اطلاع دے تاکہ اس کا نقصان نہ ہو. اگر آپ نے 40 بندے کا بندوبست کیا ہے کھانے کا, تو اگر 30 بندے جاتے ہیں تو ہم نے 40 کی پیمنٹ کرنی ہے, اگر زیادہ جاتے ہیں تو پھر بھی ہمارے لیے اچھی بات نہیں ہے. اس لیے میرے خیال میں یہ ایک, میں نہیں کہتا کہ ہمارے بندے کمزور ہیں یا, لیکن صرف سستی کر جاتے ہیں. سستی نہیں کرنی چاہیے, ہم کو ان چیزوں سے اجاگر ہونا چاہیے, ہمیں یورپ سے سیکھنا چاہیے. بے شک یہ کافر ہیں لیکن یہ اصول ہیں. میں آپ سے پوچھتا ہوں راج صاحب, ڈسپلن کیا ہے؟ ہم کہتے ہیں کہ کاظم کا فرمان ہے ڈسپلن. ڈسپلن کیا ہے؟ ڈسپلن یہی ہے کہ اپنی زندگی میں ڈسپلن لاؤ, یہاں کے اچھے اصول سیکھو. اصول سیکھو, ہم نے کیا سیکھا ہے؟ جس میں میں گلہ نہیں کر رہا, لیکن ایک ریکویسٹ تھی جو میں نے کر دی ہے, کسی کا دل نہیں دکھانا چاہتا, لیکن بہتر یہ ہوتا ہے کوئی شادی کا پروگرام ہو, کوئی نکاح کا پروگرام ہو, کوئی آپ کو ایمبیسی والے بلاتے ہیں تو کم از کم ایسا کہہ دیں میں ساری ہوں, میرا اور پروگرام ہے. کیونکہ یہاں پر بہت زیادہ پروگرام چلتے ہیں, جس طرح کل 3-4 پروگرام تھے. اگر کوئی بندہ کہہ دیتا ہے تو اس کے جگہ بندہ اور لے آتا ہے. لہٰذا یہ ایک مشورہ تھا, کوئی نہ ہی تو حکم ہے نہ ہی کوئی کسی کے ساتھ کوئی, میں مدد چاہتا ہوں سب سے, لیکن ہمیں تھوڑے سے اصول سیکھنے چاہیے. یہاں پر وقت کی پابندی ہوتی ہے. ہم نے 6 کا ٹائم دیا تھا, کل بندے 7 بجے بھی آئے ہیں, تو پھر اس کا مزہ نہیں تھا, پروگرام بندہ شروع نہیں کر سکتا. مہمان جو ہے انہوں نے دوسری جگہ جانا تھا, تو پھر وہ 6 بجے کے اچھے 6 بجے کے 5 منٹ ہو جان ٹھیک ہے, لیکن بعد میں بندے بہت زیادہ ہو گئے
1: تو کھچا حال بھر گیا تھا آپ کو, وہ جگہ جو تھی بھر گئی تھی,
2: بہت 50-60% ہو گئے تھے. لیکن ایک مقصد بات کرنے کا ہے کہ ہمیں کچھ سیکھنا چاہیے. جو بندہ سیکھتا نہیں ہے اس کا کوئی فائدہ نہیں زندگی کا. اگر کتنا بھی امیر ہو جائے, کتنا بھی اس کی گاڑیاں مرسڈیز ہو جائے, کچھ بھی ہو جائے, لیکن اصول نہیں ہے تو کچھ نہیں ہے. لہٰذا پلیز میں ایک ریکویسٹ کر دی ہے, لیکن کسی کا دل نہیں دکھانتا تھا, لیکن شاید کسی کے بعد کام آ جائے. لہٰذا بہت شکریہ راج صاحب, میں زیادہ ٹائم نہیں لیتا, آپ کا بہت شکریہ
1: صاحب. آپ لوگوں نے کامیاب پروگرام کیا, یہ بڑی خوشی کی بات ہے. کمیونٹی کو دیکھنا چاہیے کہ ماں صاحب اس دفعہ تاریخ میں پہلی دفعہ, پہلے تو چند لوگ یا 1-2 پروگرام ہوتے تھے, 1-2 پروگرام ہوا کرتا تھا 14 اگست کا ویسی کے علاوہ باہر. اب ماں صاحب اس دفعہ تقریباً 9 پروگرام ہوئے 14 اگست کے حوالے سے.
2: ماشاء اللہ اچھا ہے نا, یہ اچھا ہے. جتنے لوگوں کو کرنا چاہیے. دیکھو مسلم جگہوں پر پاکستان کا جھنڈا لڑایا ہے, مسلم لوگوں جگہوں پر مطلب پاکستان کا پتہ چلا کہ پاکستان کا ڈے ہے. ہاں میں تو کہہ رہا ہوں گھر گھر منانا چاہیے, کوئی اس میں ارج نہیں بات رہی ہے, ہمیں منانا چاہیے. جس دن توفیق ہے تو ہم تو ان شاء اللہ ہر سال مناتے ہیں, چاہے لوگ تھوڑے ہوں یا زیادہ ہوں, لیکن ہم انشاءاللہ ہر روز مناتے ہیں اور مناتے رہیں گے انشاءاللہ. رسول آپ کا بہت شکریہ.
1: آپ متواتر منا رہے ہیں, اچھی خاصی تعداد ہوتی ہے. میں تو کہتا ہوں جہاں 7-8 مہمان تھے, 6 مہمان تھے, تو میں پاکستان کا جھنڈا اور کیک کی شکل میں ان کو ہزاروں کی شکل میں دیکھتا ہوں.
2: تھینک یو ویری مچ صاحب, آپ کا بہت شکریہ. میں آپ کا
1: بہت شکریہ, رابطہ رہے گا.
2: السلام علیکم.
1: السلام. سامع ناظرین, یہ تھے ماسٹر یعقوب صاحب. چونکہ یہ استاد ہیں, علمی بات کرتے ہیں, سمجھانے کی بات کرتے ہیں, تربیت کی بات کرتے ہیں, تو ہمیں بہت ساری چیزوں پر خود بھی احتیاط کرنی چاہیے اور اپنے اصولوں پر بھی قائم رہنا. سامع ناظرین ہمارے ساتھ ساتھ رہیے, اگلے مہمانوں کی طرف بڑھتے ہیں.
3: FM 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.